0: اشوانی سپیش پیش خبرنامه. خبروں کے ساتھ میں اسلم بیگ. سپریم کورٹ نے ان احتجاجی طلبہ کو رہا کرنے کی ہدایت دی ہے جن کی عمر 18 سال سے کم ہے اور ان کا کوئی مجرمانہ ریکارڈ نہیں ہے. پارلیمنٹ کے دونوں ایوانوں کی کارروائی شور و غل کے دوران شروع ہونے کے فوراً بعد ہی معطل کر دی گئی. لوک سبھا میں آج پیپر لیک کی روک تھام سے متعلق ترمیمی بل پیش کیا جائے گا. ایئر انڈیا نے امرتسر ایئرپورٹ پر پنجاب کو 27 عالمی مقامات سے جوڑنے والے ایزی کنیکٹ ہب اینڈ اسپوک ماڈل کا آغاز کیا ہے. جھارکھنڈ میں 16 ماؤ نوازوں نے, جن میں چوٹی کے 6 کمانڈر بھی شامل ہیں, حفاظتی دستوں کے ساتھ خود سپردگی کی. حکومت نے 18 ریاستوں اور مرکز کے زیر انتظام علاقوں میں سائبر کرائم کیسز میں E0 ایف آئی آر درج کرنے کا نظام شروع کیا. اور آئی ایم ڈی نے 36 گڑھ اور اوڈیشہ میں انتہائی شدید بارش کے پیش نظر ریڈ الرٹ جاری کیا ہے. اب خبریں تفصیل سے. سپریم کورٹ نے آج مظاہرہ کرنے والے ان طلبہ کو رہا کرنے کی ہدایت دی ہے جن کی عمر 18 سال سے کم ہے اور ان کا کوئی مجرمانہ ریکارڈ نہیں ہے. عدالت نے حکام سے یہ بھی کہا ہے کہ وہ نیٹ پیپر لیک کے معاملے پر حالیہ ملک گیر مظاہروں سے متعلق الیکٹرانک اور ڈیجیٹل شواہد بھی محفوظ رکھیں. عدالت نے یہ بھی کہا ہے کہ پچھلے ہفتے طلبہ کے مظاہروں کے دوران طلبہ اور پولیس افسران کے زخمی ہونے کے الزامات کی ایک شفاف اور آزادانہ تفتیش کرائے جانے کی ضرورت ہے. درخواستوں کے ایک جتھے کی سماعت کرتے ہوئے, جن میں مظاہروں کے دوران پولیس کا مبینہ طور پر ضرورت سے زیادہ استعمال کیا گیا, سپریم کورٹ نے عبوری ہدایت جاری کی ہے. نیٹ معاملے پر طلبہ کے احتجاج کے دوران پولیس کی مبینہ کارروائی کے معاملے پر اپوزیشن کے شور و غل کے تناظر میں پارلیمنٹ کے دونوں ایوانوں کی کارروائی دوپہر 2 بجے تک کے لیے ملتوی کر دی گئی ہے. آج دن میں 11 بجے جب لوک سبھا کی کارروائی شروع ہوئی تو اسپیکر اوم برلا نے 23ویں دولت مشترکہ کھیلوں میں سونے کا تمغہ جیتنے پر پیرا ایتھلیٹ شرمیلا دھنکھڑ کو مبارکباد دی. بعد میں جناب اوم برلا نے سوالوں کے وقفے کی کارروائی چلانے کی کوشش کی تو اپوزیشن ارکان نے احتجاج کے دوران طلبہ کے خلاف پولیس کی مبینہ کارروائی کے معاملے پر نعرے بازی شروع کر دی. اسپیکر موصوف نے کہا کہ ایوان میں کام کاج خوش اسلوبی کے ساتھ ہونا چاہیے اور پبلک امتحانات میں غلط طور طریقوں کی روک تھام سے متعلق ترمیمی بل 2026 پر بامقصد بحث و مباحثہ ہونا چاہیے. جناب برلا نے سرکار اور اپوزیشن دونوں پر زور دیا کہ اتفاق رائے قائم کر کے مذکورہ بل پر بحث شروع کی جائے.
1: آج ہم 2 بجے اس مہتوپورن وشے پر چرچا کریں گے, ایسا سبھی لوگوں نے سہمتی ویکت کی ہے. سمے سرکار اور پرتیپکش بیٹھ کر سمے طے کر لے گا, اور میرا آپ سے آگرہ ہے کتنا بھی گتی رودھ ہو, کتنا بھی بڑا مدعا ہو, لیکن پرشن کال میں گتی رودھ نہیں ہونا چاہیے. پورے دیش کے اندر ایک سکاراتمک دشا جائے کہ سنسد میں چرچا ہوتی ہے.
0: جب شور و غل ہوتا رہا تو اسپیکر نے ایوان کی کارروائی 2 بجے تک کے لیے ملتوی کر دی. ادھر راجیہ سبھا میں بھی اسی معاملے پر ہنگامہ آرائی کے تناظر میں ایوان کی کارروائی دن میں 2 بجے تک کے لیے ملتوی کی گئی. بی جے پی کے رکن پارلیمنٹ منوج تیواری نے آج کہا ہے کہ این ڈی اے کی پارلیمانی پارٹی کی میٹنگ کے دوران ارکان پارلیمنٹ کو مختلف ملکوں کے ساتھ بھارت کی تجارت اور آزاد تجارتی سمجھوتوں کے متعلق تازہ ترین حالات کے بارے میں معلومات فراہم کی گئیں. پارلیمنٹ کے احاطے میں نامہ نگاروں سے بات کرتے ہوئے بی جے پی کے رکن پارلیمنٹ نے امید ظاہر کی کہ سبھی سیاسی پارٹیاں سرکاری امتحانات میں غیر منصفانہ طور طریقوں کی روک تھام کے 2024 کے قانون میں ترمیم کے بل پر لوک سبھا میں ہونے والے بحث مباحثے میں تعمیری رخ اپنائیں گی.
2: آج جو بل آ رہا ہے اس پر سبھی لوگ سکاراتمک روپ سے بھاگ لیں, وپکش سے بھی ہم لوگ اپیکشا کرتے ہیں ڈسکشن میں بھاگ لیں, اس کو پاس کریں.
0: راجیہ سبھا میں بی جے پی کے ممبر پارلیمنٹ سواتی مالیوال نے ریاست میں بار بار مبینہ پیپر لیک کے واقعات کے بارے میں پنجاب سرکار کی نکتہ چینی کی اور پنجاب کے وزیر تعلیم کے استعفے کا مطالبہ کیا. پارلیمنٹ کے احاطے میں نامہ نگاروں سے بات کرتے ہوئے انہوں نے دعویٰ کیا کہ پچھلے 5 سال کے دوران پنجاب میں پیپر لیک اور نقل کے 6 بڑے واقعات ہوئے. کانگریس رہنما ششی تھرور نے آج کہا ہے کہ اپوزیشن پبلک امتحانات میں غیر منصفانہ طور طریقوں کی روک تھام کے 2024 کے قانون میں ترمیم کے بل پر لوک سبھا میں ہونے والے بحث مباحثے کے تئیں پر امید ہے. पार्लियामेंट के इहाते में नामनिगारों से बात करते हुए उन्होंने पूरे निजाम का जायजा लेने और उसमें बेहतरी लाने की जरूरत पर जोर दिया।
1: ये बिल काफी है जो सरकार ने लेके आए हैं, सिर्फ फास्ट ट्रैक कोर्ट करने से या एक दो चीजें बदलने में क्या हमारे बच्चों के भविष्य बेहतर होने वाला है? बहुत सारे प्रश्न हैं। सरकार की अकाउंटेबिलिटी बहुत महत्वपूर्ण, पूरे सिस्टम को अब देखना चाहिए और बदलना चाहिए।
0: कौमी जमहूरी इत्तेहाद NDA की पार्लियामानी पार्टी की हिकमत अमली से मुतालिक हफ्तेवार मीटिंग आज सुबह पार्लियामेंट हाउस में मुनक़िद हुई, जिसे अब मंगल मिलन कहा जाता है। वजीर आजम नरेंद्र मोदी, मरकजी वजीर दाखिला अमित शाह, वजीर दिफा राजनाथ सिंह और दीगर रहनुमा इस मीटिंग में मौजूद थे। इस तरह की मीटिंग पार्लियामेंट इजलास के दौरान रिवायती तौर पर हर मंगल को हुआ करती है, जिसका मकसद NDA के मुकम्मल इत्तेहाद का मुजाहरा करना है। तृणमूल से अलग होने वाले अरकान पार्लियामेंट के धड़े NCPI ने भी इत्तेहाद की इस मीटिंग में शिरकत की। इस महीने की 21 तारीख को गुज़श्ता मीटिंग के दौरान वजीर आजम नरेंद्र मोदी ने पूरे मुल्क में आइंदा होने वाले इम्तहानात में पेपर लीक के वाकयात की रोकथाम के लिए सभी मुतालिका इदारों की जानिब से मरबूत कोशिशों की जरूरत पर जोर दिया था। वजीर आजम ने नीट इम्तहान का पर्चा लीक होने के हालिया वाकये में मुलविस अफराद के खिलाफ सख्त कार्रवाई करने और मुल्क के नौजवानों के मफादात के तहफ्फुज को यकीनी बनाने के तई सरकार के अहद को दोहराया था। वजीर आजम नरेंद्र मोदी ने आज आसाम के अरकान पार्लियामेंट से मुलाकात की और रियासत के मुख्तलिफ हिस्सों में सैलाब की सूरत हाल पर तबादले ख्याल किया। एक सोशल मीडिया पोस्ट के जरिए ये मालूमात फराहम करते हुए वजीर आजम ने कहा कि मरकज मुतासरीन की मदद के लिए आसाम सरकार के साथ मिलकर काम कर रहा है। उन्होंने हरेक की हिफाजत और खुशहाली के लिए भी दुआ की। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमृतसर के श्री गुरु रामदास जी बैन अलावामी हवाई अड्डे पर आज एयर इंडिया के इजी कनेक्ट हब एंड स्पोक मॉडल के आगाज के साथ पंजाब का राबता शिमाली अमरीका, बरतानिया, यूरोप और ऑस्ट्रेलिया के 27 मकामात से कायम हो गया है। अमृतसर से रोजाना 2 इजी कनेक्ट परवाजें रवाना होंगी। शहरी हवाबाजी के वजीर के राम मोहनी नायडू ने कहा कि अमृतसर शिमाली भारत के लिए बैन अलावामी गेटवे बन जाएगा। पंजाब, जम्मू व कश्मीर और हिमाचल प्रदेश समेत बहुत से इलाके अमृतसर के जरिए मुंसलिक होंगे। हुकूमत ने 10 और 20 रुपए की कदर के प्लास्टिक के बैंक नोट शुरू करने की भारतीय रिजर्व बैंक के तजवीज को मंजूरी दे दी है। लोकसभा में एक सवाल के तहरीरी जवाब में खजाने के वजीर ममलकत पंकज चौधरी ने बताया कि RBI ने 10 और 20 रुपए की कदर वाले 1-1 अरब रुपए चलन में लाने के लिए हुकूमत को एक तजवीज भेजी है। झारखंड की नई दिशा नई पहल नक्सल मुखालिफ मुहिम को आज बड़ी कामयाबी हासिल हुई है, क्योंकि कोल्हान और लातिहार खित्तों से ताल्लुक रखने वाले 16 सरगर्म माओनवाजों ने रांची में झारखंड पुलिस के सामने खुद सुपुर्दगी कर दी है। खुद सुपुर्दगी करने वालों में एक इलाकाई कमांडर, 3 जोनल कमांडर, 3 सब जोनल कमांडर, 6 एरिया कमांडर और 3 काडर सतह के अरकान शामिल हैं। इनमें इलाकाई कमांडर संतो

0: اردو مجلس کے سامعین کی خدمت میں شاہ نواز ہاشمی کا پرخلوص آداب۔ سامعین، ہم لے کر حاضر ہیں اردو مجلس کا مقبول عام پروگرام بزم نو بہار۔ یہ پلیٹ فارم نوجوانوں کو اپنی آواز بلند کرنے، اپنی سوچ کو دوسروں تک پہنچانے اور اپنی تعلیمی لیاقت کے ذریعے معاشرے میں بیداری پیدا کرنے کا موقع فراہم کرتا ہے۔ آج کے اس خصوصی پروگرام میں ہمارے اسٹوڈیو میں موجود ہیں چند نہایت ہونہار اور باصلاحیت طلبہ، جو اپنے خیالات اور مشاہدات ہمارے ساتھ بانٹیں گے۔ ان میں شامل ہیں نیہا زہرا، معاذ عبد القادر، عبدالحنان ملک اور نظامت کے فرائض انجام دے رہے ہیں مرزا عین علی۔ آج کا موضوع نہایت اہم اور عصری ہے، ماحولیاتی تبدیلی اور پانی کا بحران، وجوہات اور تدابیر۔ ہمارے نوجوان شرکا اس گفتگو میں نہ صرف گلوبل وارمنگ کے اثرات اور پانی کے بحران کی سنگینی پر روشنی ڈالیں گے، بلکہ پلاسٹک کے بڑھتے ہوئے استعمال اور اس کے ماحول پر منفی اثرات پر بھی بات کریں گے۔ ساتھ ہی وہ اس امر پر بھی گفتگو کریں گے کہ حکومت کی جانب سے کی جانے والی تدابیر کس حد تک مؤثر ہیں اور ہمیں بطور شہری اپنی ذمہ داری کس طرح ادا کرنی چاہیے۔ سامعین کرام، پروگرام کا آغاز کرتے ہیں اور مائک مرزا عین علی کے حوالے کرتے ہیں اور سنتے ہیں ان سبھی کے فکر انگیز خیالات۔
1: آپ سبھی کا شکریہ۔ مرزا محمد عین علی کا آداب عرض ہے۔ آج ہم ایک ایسے موضوع پر گفتگو کرنے جا رہے ہیں جو نہ صرف ہمارے ملک بلکہ پوری دنیا کے مستقبل سے جڑا ہوا ہے۔ ہمارا آج کا موضوع ہے ماحولیاتی تبدیلی اور پانی کا بحران۔ ماحول قدرت کا ایک ایسا نظام ہے جس پر ہماری زندگی کا انحصار ہے، لیکن افسوس کی بات یہ ہے آج کے تیز رفتار ترقی کے دور ہم نے ماحول کی حفاظت پر اتنا توجہ نہیں دیا جتنا دینا چاہیے تھا، بلکہ ماحول کی آلودگی میں بھی انسان کا ہی ہاتھ ہے۔ ترقی ضروری ہے، لیکن اگر وہی ترقی ہوا کی آلودگی، جنگلات کی کٹائی اور پانی کے وسیلوں کے بے جا استعمال کا سبب بن جائے تو ہمیں اپنے طریقے پر دوبارہ غور کرنا چاہیے۔ آج کی اس گفتگو میں ہم صرف ان مسائل ہمیں ایک بہتر اور محفوظ مستقبل کی طرف قدم بڑھا سکتے ہیں۔ تو آئیے اسی امید کے ساتھ آج کی گفتگو کا آغاز کرتے ہیں۔ اپنے ساتھیوں کا تعارف کرانا چاہوں گا۔ ہمارے درمیان موجود ہیں نیہا زہرا صاحبہ۔ آپ کا تعلق اردو ادب سے ہے اور آپ اردو ادب کی طالبہ ہیں۔ ساتھ ہی موجود ہیں عبدالحنان ملک صاحب۔ آپ کا تعلق الیکٹرانک ڈپارٹمنٹ سے ہے اور آپ بی ایس سی الیکٹرانکس کے طالب علم ہیں۔ آپ یونیورسٹی ٹاپر بھی رہ چکے ہیں۔ ہمارے تیسرے ساتھی ہیں معاذ عبد القادر صاحب۔ آپ کمپیوٹر سائنس ڈپارٹمنٹ سے تعلق رکھتے ہیں اور آپ بی ایس سی فزیکل سائنس وتھ کمپیوٹر سائنس کے طالب علم ہیں۔ اور میں مرزا محمد عین علی، میرا تعلق بھی الیکٹرانک ڈپارٹمنٹ سے ہے۔ میں آپ سب کا خیر مقدم کرتا ہوں۔ تو سامعین، بغیر کسی تاخیر کے اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ اور چونکہ ہماری تہذیب میں خواتین کو پہلے بولنے کا موقع دیا جاتا ہے، اسی روایت کو برقرار رکھتے ہوئے پہلے نیہا زہرا صاحبہ کی طرف رخ کرتا ہوں۔ میں آپ سے یہ جاننا چاہوں گا کہ ماحولیاتی تبدیلی سے آپ کیا سمجھتی ہیں اور عالمی حدت، جسے ہم انگریزی میں گلوبل وارمنگ کے نام سے بھی جانتے ہیں، اس کا ماحولیاتی تبدیلی سے کیا تعلق ہے؟
2: جی دیکھیں، ماحولیاتی تبدیلی آج دنیا کی ایک اہم ترین مسائل میں سے ایک ہے، اور جنگلات کی کٹائی اور فیکٹریوں کا دھواں، گاڑیوں کی گیسیں اور وسائل کا بے تحاشا استعمال کلائمیٹ کو تیزی سے متاثر کر رہے ہیں، جو ہم سب بخوبی جانتے ہیں۔ اور اس مسئلے کی سنگینی کو سمجھتے ہوئے 1972 میں یونائیٹڈ نیشن کے اسٹاک ہوم کانفرنس کے ذریعے عالمی اقدامات شروع ہوئے، اور بعد میں یونائٹڈ نیشن انوائرمنٹ پروگرام قائم ہوا۔ لیکن کلائمیٹ چینج کا تعلق گلوبل وارمنگ سے بھی ہے، جو ہم سب جانتے ہیں، اور یہ گرین ہاؤس گیسز اور خصوصاً کاربن ڈائی آکسائڈ کے بڑھنے سے زمین کا درجہ حرارت دن بدن بڑھتا جا رہا ہے، جس کے نتیجے میں گلیشیئر پگھل رہے ہیں اور موسم بدل رہے ہیں، اور سیلاب، خشک سالی اور پانی کی کمی جیسے مسائل پیدا ہو رہے ہیں۔ تو لہٰذا موسمیاتی تبدیلی کوئی عام مسئلہ نہیں ہے، بلکہ انسانوں، جانوروں، پودوں اور آنے والی نسلوں کے مستقبل سے جڑا ہوا یہ اہم مسئلہ ہے۔
1: بہت شکریہ نیہا، آپ نے ماحولیاتی تبدیلی اور عالمی حدت کے درمیان تعلق کو بہت خوبصورتی سے واضح کیا۔ لیکن یہاں ایک بہت ضروری سوال پیدا ہوتا ہے، آخر وہ کون سے اسباب ہیں جو اس تبدیلی کو اتنی تیزی سے بڑھا رہے ہیں؟ इसी सिलसिले को आगे बढ़ाते हुए मैं अब्दुल हनान मलिक साहब से जानना चाहूँगा, आपकी नज़र में माहौलियाती तब्दीली की सबसे बड़ी वजूहात क्या हैं?
3: जी बिल्कुल, मेरे नज़दीक माहौलियाती तब्दीली की कई वजूहात हैं, जैसे जंगलों की कटाई, तेजी से बढ़ती हुई आबादी की वजह से जो कुदरती वसाइल पर बढ़ता हुआ दबाव, और उन वसाइल का जरूरत से ज्यादा और गैर जिम्मेदाराना इस्तेमाल। लेकिन अगर एक सबसे बड़ी वजह की बात की जाए तो वो फॉसिल फ्यूल्स का इस्तेमाल है।
1: अब्दुल साहब, मैं चाहूंगा आप एक दफा फॉसिल फ्यूल्स के बारे में भी थोड़ा सा बताएं सामाइन को।
3: जी, फॉसिल फ्यूल्स का मतलब है वो ईंधन जो जमीन के नीचे लाखों साल पुराने दरख्त और जानवरों के बकाया से बने थे, जैसे कि कोयला, तेल और कुदरती गैस, जिनको हम रोजमर्रा की जिंदगी में जैसे बिजली पैदा करने में, सफर के दौरान और कारखानों में इस्तेमाल करते हैं। अब सवाल ये उठता है कि इसके इस्तेमाल से मसले क्या है। तो अक्वामे मुत्तहिदा के मुताबिक, जिन्हें हम यूनाइटेड नेशंस के नाम से भी जानते हैं, फॉसिल फ्यूल्स दुनिया भर की ग्रीन हाउस गैसेस का 75% से ज्यादा और कार्बन डाइऑक्साइड का तकरीबन 90% हिस्सा पैदा करते हैं। ये गैसेस सूरज की गर्मी को जमीन के गिर्द रोक लेती है। इसकी वजह से जमीन का दर्जाए हरारत बढ़ता रहता है, मौसम बदलने लगते हैं और कुदरती माहौल पर बुरा असर पड़ता है। इसी कारण से फॉसिल फ्यूल का इस्तेमाल एक आलमी मसला है।
1: शुक्रिया अब्दुल साहब। यकीनन इंसानी सरगर्मियों ने माहौल पर गहरा असर डाला है, लेकिन इन तमाम तब्दीलियों का सबसे बड़ा असर हमारे पानी के वसाइल पर है। इसी तनाजुर में मैं माज साहब से ये जानना चाहूँगा कि पानी का बहरान असल में क्या है और ये इतनी तेजी से क्यों बढ़ रहा है।
4: सबसे पहले तो बहुत शुक्रिया मिर्जा भाई। असल में मैं इस बात पर गौर डालना चाहूँगा कि पानी का बहरान सिर्फ पानी की कमी का नाम नहीं है, बल्कि एक ऐसी सूरत हाल है जहाँ साफ और काबिल इस्तेमाल पानी लोगों की जरूरियात से कम पड़ जाए। असल में इस बहरान के पीछे कई अहम वजहात हैं, जैसा कि आबादी में लगातार इजाफा हो रहा है जिससे पानी की जरूरत रोज बढ़ रही है। दूसरी वजह, ग्राउंड वाटर यानी जमीनी पानी को हद से ज्यादा निकाला जा रहा है लेकिन उसे दोबारा भरने का मौका नहीं मिलता। उसके अलावा माहौलियाती तब्दीली की वजह से भी बारिश का निज़ाम मुतासिर हुआ है, कहीं ज़रूरत से ज़्यादा बारिश होती है और कहीं बिल्कुल नहीं होती। नतीजन खुश्क साली हमें देखने को मिलती है और पानी का गलत इस्तेमाल और ज़ाया होना भी इस मसले को मज़ीद संजीदा बना रहा है। अगर हमने आज पानी की हिफाजत और तवज्जो ना दी तो आने वाली नस्लें इस बहरान का सबसे ज्यादा नुकसान उठाएंगी।
1: बहुत खूब माज, आपने बताया कि पानी के बहरान सिर्फ पानी की कमी का नाम नहीं बल्कि एक ऐसी सूरत हाल है जो हमारी रोजमर्रा की जिंदगी, माश और मुस्तकबिल से जुड़ी हुई है। तो अब तक की गुफ्तगु से ये समझ आया कि माहौलियाती तब्दीली और पानी का बहरान एक दूसरे से गहरा ताल्लुक रखते हैं। अब हम इस गुफ्तगु को एक कदम आगे बढ़ाते हैं और उन वजूहात पर तफसीली गुफ्तगु करते हैं जो इन दोनों मसाइल को रोज बरोज मजीद संगीन बना रही हैं। तो हम नेहा साहिबा से पूछना चाहेंगे, हिंदुस्तान में आप माहौलियाती तब्दीली को अपनी रोजमर्रा जिंदगी में किस तरह महसूस कर रहे हैं?
2: जी बिल्कुल, देखिए मौसमियाती तब्दीली आज सिर्फ एक साइंसी मसला नहीं रही बल्कि ये हमारी जिंदगी का हिस्सा बन चुकी है और हिंदुस्तान में आम लोग इसके असरात को अपने घरों और खेतों, काम की जगहों और सेहत पर महसूस कर रहे हैं। और हमने देखा है कि IMD के मुताबिक गुज़िश्ता चंद दहाइयों में हिंदुस्तान की औसत दर्जा हरारत मुसलसल इजाफा देखा गया है। आप देख लीजिए, दिल्ली, उत्तर प्रदेश, राजस्थान जैसे इलाकों में लोग बढ़ती हुई गर्मी और बिजली की ज्यादा जरूरत और सेहत के मसाइल का सामना कर रहे हैं, जिसका असर मजदूरों, किसानों और सभी बाहर काम करने वाले अफराद पर पड़ रहा है। और हुकूमत हिंद की रिपोर्टों के मुताबिक भी किसान के लिए बेवक्त बारिश, सैलाब और खुश्कसाली फसलों को नुकसान पहुंचा रही है। आप देखें कि बिहार, आसाम और दीगर रियासतों में सैलाब की वजह से फसलें तबाह हो रही हैं, जबकि कुछ इलाकों में पानी का मसला बढ़ रहा है। आप देखें कि 97% पानी समुद्रों में खारा है जबकि 2% बर्फ की शक्ल में जमा हुआ है और केवल 1% पानी दस्तयाब रह जाता है। अगर मौसम यूं ही लगातार बदलता रहा और हमारी आने वाली नस्लें खुदावंदी की इस नेमत से महरूम हो जाएंगी, तो इसलिए हमें आज ही से बल्कि अभी से दरख्त लगाने, पानी बचाने और प्लास्टिक का इस्तेमाल कम करने, माहौल के तहफ्फुज के लिए मिलकर कदम उठाने होंगे।
1: शुक्रिया नेहा। यकीनन बदलते हुए मौसम का असर हम सब अपनी रोजमर्रा जिंदगी में महसूस कर रहे हैं, لیکن ان تمام وجوہات میں ایک اور اہم وجہ پلاسٹک کی آلودگی بھی ہے۔ اسی سلسلے کو آگے بڑھاتے ہوئے میں عبد الصاحب سے یہ جاننا چاہوں گا، پلاسٹک پولیوشن انوائرمنٹ اور پانی دونوں کو کس طرح متاثر کرتا ہے؟
3: جی بالکل، پلاسٹک پولیوشن جسے ہم پلاسٹک کی آلودگی کے نام سے بھی جانتے ہیں، اس کا مطلب ہے پلاسٹک کی چیزیں جیسے بوٹلز، شاپنگ بیگز اور پیکیجنگ کا اتنا زیادہ مقدار میں ماحول میں جمع ہو جانا کہ وہ ماحول، جانوروں اور انسانی صحت کو نقصان پہنچائے۔ یہ ایک بڑی پریشانی اس لیے ہے کیونکہ ہر سال دنیا میں تقریباً 460 ملین میٹرک ٹنز پلاسٹک بنتا ہے، اس میں سے لگ بھگ 20 ملین میٹرک ٹنز پلاسٹک ہر سال ماحول میں پہنچ جاتا ہے، اور یہ رپورٹ یونائٹیڈ نیشن انوائرمنٹ پروگرام کے مطابق ہے۔ اس کے اثرات کافی سنگین ہیں کیونکہ پلاسٹک آسانی سے ختم نہیں ہوتا، دھیرے دھیرے چھوٹے ذرات یعنی مائکرو پلاسٹکس میں ٹوٹ جاتا ہے، یہ پانی